0: टाइमर सर खत्म शो सबरा साइलेंट वायलेंट लिसनर का प्रोग्राम से कॉल को क्या प्रोग्राम से मैसेज को आगे टोल यो जहान मन की यो नाड़े मन की दा शांति मीना मुचर सर वी केना बिया हो तरीके कैसे तू समय खोल सुल कड़ी नो म्यूजिक बिया खोल सुल वे केना नो दा से किम दे तू समय सर मीना की दा से मिस्टर पार्टिसिपेट के नो बिया दा से खुले खुले शो बना देता की इसला कुशर दा के मैनेजर से सर खबर को जे हफ्ते से दो रोज की मशो की मिली केना हादर दा फरमेशी की तो के जे फरमेशी सोच की मिली केना देर जो तावर जिंग की खोसावी देर जुत पर मिना सारा शिरकत की मैं भी आया दो वर्ष की मैंने कहना शो की मैं बिल्कुल अर्जिंग प्रोग्राम से चाह पार्टिसिपेट सर को चाह जिकिम ने खामोश खामोशी सर और सर वो तो चाह पार्टिसिपेट सर ना इला वहा जिकिम ने कहना आज उन सर रिकॉर्ड को यो बोलता जिकिम ने कहना रिकॉर्ड का वो है लगे हैं यो जहां ना कि इसलिए का खैर हो और ना वो नेक्स्ट प्रोग्राम से यानी सबो मजदीगार और बेहतर सर जरूरी रहे होता पर मिट फल दो गाने के जरूरी हो सकते नो सारा जिकिम अरविंदिंग किम लिसनर का प्रोग्राम दौरान مدد خلنا خبر کی سوال تلی وی دا سے سونگ وچ اگے من خبر شوی ایڈوانس بخش نہ دنا جی بالکل وچے نئے خوشول فاطمہ ہے ہے فاطمہ ویلے نہ خوشول زکہ تے تول فارمیشن دے پیرا شوی دے زکہ نئے خوشول ایڈوانس بخش نہ دنا وڑی سایدو نورو کی جزت چر تو زکھا دو سے بس دلو ہی اللہ پامان اور سرور سر دے منگل پر 12 بجے اداس پرسنہ کا چرا دے دے مجھ کی مزگار پہلا پہلا شو سٹارٹ کریوا ایک سے پہلا پہلا کال مت چا کنایو اور پہلا میسج چارو تکڑا چا بالکل صحیح جواب رکو آگے تو چکن کہنا بالکل گفٹ ملا ویسے تو کہ اجازت دلو الہ پامان
1: یو آر لسننگ ریڈیو امن نیٹ ورک وی گاٹ مور ہٹس فار یو سو سٹے ٹیونڈ 88.4 ایف ایم
2: ستم ہے خدایا کیوں پیار بنایا آپ سن رہے ہیں ریڈیو امن پر امن محبت اور آگاہی کی آواز ہماری نشریات انہیں مثبت پیغام پلائیں اور معاشرے کو جوڑنے میں

0: Assalamualaikum Pakistan. RJ Shahid Khan program se har kalai khush sham deeda. Study maashay pa khair rogle ji aynu ji. Shifa Cosmetics Pakistan tarwara se dal demo aur din ki. Khurra se dalai handay de tuse mezban. RJ Shahid Khan. Aji pa ji. Ki hal chaal hai ji? Theek thaak ho ji? Sunao. और सुनाओ जी पाजी प्रोग्राम ओके जी रोगलाई जनाब देर खानदवार प्रोग्राम शिफा का स्वेडेक्स पाकिस्तान ओके ना खदिमाख स्तुन से लड़ी पमख दुने दुगीना डबीना तरसेरी लड़ी दिमाग गंजा या दिमाग तोर बोला दस्तर गलोंदे तोरे हल्के नुखुजेफा कंपनी शिफा ब्यूटी क्रीम दिल कवि यो थरो थजा खिस्ता कुल जबरदस्त मखा के तुसे पखो ख्याल के रुकलाई बिल्कुल जी दे तुसे मखुस पीनावी दे तुसे मखो खुशलाई कवि दे तुसे मखता उतरो ताजगी दिल कवि दवा ने ओनली यो क्रीम यो फेस वॉश खुजेफा कंपनी शिफा ब्यूटी क्रीम खुजेफा कंपनी शिफा विटामिन सी फेस वॉश बिल्कुल जी दिमुंगा मैं डिस्ट्रीब्यूटर पबनु सिटी के जनाब जानजेब गली शेब मार्केट से खाफे जहीर जनाब बिल्कुल रेडी रहे तयूर दर थानों से जी तुसी तो दा क्रीम दा फेस वॉश खुजेफा कंपनी शिफा तेल खुजेफा कंपनी शिफा शैम्पू दर रसवी बिल्कुल जी बनु सिटी से जानजेब गली शेब मार्केट से खाफे जहीर दिमेश मैन डिस्ट्रीब्यूटर जनाब चितु से ताय दर रसवी दिकंदूर हजरात ते वीर कवि दीन ओ खुस्ताईशी अखपल जोन पे मलामाल कवलाईशी यानी जिनात खूबसूरती दाच दर तमिलाउशी नो बिल्कुल तुसे दास शी गना छे माला मालो शे खुद हुसन ओ दे खूबसूरती ओहो ओय होय जी जनाब बिल्कुल लो शिफा कॉस्मेटिक्स पाकिस्तान प्रोडक्ट की मी दाप टूल बनू के राखोर दी माल मंडी से साबिर शॉपिंग सेंटर सरा हम दर तमिलावी जी समीउला कॉस्मेटिक्स सरा हम दर तमिलाविदाई कचेरे दितु से दिसार दे विष्टु ने खतले स्तुन सवी दिसार नमो विष्टु नु वखी जी पसार न तमकी जी दिसार विष्टु नु वश दवल लो यवल गाणवल मजबूत अवल खुशली कवल जबरदस्त कवल युगुड़ जी नो शिफा कॉस्मेटिक्स पाकिस्तान प्रेजेंट कवि खुजेफा कंपनी शिफा तेल चिदाद तुसी दे खुसन ओ खूबसूरती दे विष्टुने दे पुरा यो लाजवाब यो करामत तेल चिदाओ तुसी ता डेरा ज्योता पैदा देर कवि जी बिल्कुल जी दा पहर जी के दर तमिला विदाईशी ताजी कला के दर तमिला विदाईशी वकार कॉस्मेटिक्स दीन इलावा फुरकान कॉस्मेटिक्स सराह दर तमिला विदाईशी पताजी कलेशे जामबाज मोबाइल जोन सरा दर तमिला विदाईशी जी नसीर मोबाइल जोन सरा दर तमिला विदाईशी ताजी कलेक्शन इस्तेमाल की और ददी प्रोडक्ट ना फायदा उखली जी और जनाब पक्का बचक के नादिर कराची समोसे वाला जी दावख ते लूस खिजवी छे ओ जी पाजी की हाल चाल है तड़कती समोसे का ओ समोसे के लिए आजो पाजी ताजा ताजा समोसे ओ जी तेरे लिए पकोड़े का भी इंतजाम कर लेते हैं जी जी जी बिल्कुल खाएंगे भी पिएंगे भी गपशप भी लगाएंगे आपके नाल नाल तुसी जी आजो मेरे सड़े नाल नाल ओके जी पाजी नंबर बता देता हूँ जी जो भी बंदा इस वक्त तैयार था बेदार बेटा है जी प्रोग्राम को सुन रहा है और अपने खानों से आंखों से देख रहा है खानों से सुन रहा है जुबान से बोल रहा है और साथ में जुम रहा है तो उनके लिए नंबर अनाउंस कर ही देते हैं जी हमारा नंबर है केड़ा नंबर है जी पाजी दस ना थड़ा नंबर की है तो जनाब नंबर बदरता है जी नंबर दे जी 0330 0344 717 पदे नंबर रोतकाल कवले शे 0300 0003 वो पूरा उज नंबर दे जी बिल्कुल जी जर जर डायल के हाउ मास राशि पदे प्रोग्राम के خوشی و مازی دوری خبری اتری روری دی 0330 0344 717. اوکے جی خزیفا کمپنی شفا تیل دے تسے دردے دے پورا ہاں چار کے جی کچا بچک کے مولانا اسماعیل صاحب بالکل تیار و تابیدار نوستا ہے بالکل جی کچا بچک سے مولانا اسماعیل صاحب آئی چکا دچا لوس سے دردی نہ کبھی ملائے خوشی جی یا اڈی کی خوشی جی بدان دردی نہ کبھی نو د خزیفا کمپنی شفا تیل دے موسر اشتا دی جی رودشی اور دین کی او دخپل زون دے پورا دے اوخلی جی دا غرنگے غوری والا شے دانیال کاسمیٹکس ہم دی جی اور زبیر کاسمیٹکس ہم دی جی دے نئے خستائی شے او دے ویزٹ کولی شے چکار ور لگولی شے اوکی کلر طرف تسید او وقت مشتر آشفا کاسمیٹکس پاکستان کے چاکال رکڑے دے سوکتے خود دے آواز بکٹ کی گیا. السلام علیکم. السلام علیکم ورحمت اللہ وبرکاتہ. اوز دے ڈیر کمزور ہے دے ویلے مڑائی دے ندو خوڑا لے ہیں.
1: وعلیکم السلام.
0: ہاں جی عبداللہ خان.
1: سلام علیکم شاید خان بھائی.
0: بلکل ٹھیک چاک تشہی جوڑی ہے.
1: آل شاید.
0: آلو اوز دے سی.
1: ہاں شاید خان بھائی کرنگ شاید.
0: او شاید خان بھائی بلکل جوڑ دے خلش کی دے خپل زون حال ہویا ہے کنا. خیرینا دی علانہ خیر گوڑا دے خیر دو ہر وقت کوا شادو. اوکے جی اوکے جی ڈیرا ڈیرا من تو اس وقت کی جی او جہان مننا کو تھینک یو ویری مچ جی. شفا کاسمیٹکس پاکستان غوری والا مین بزور سے عرفان کاسمیٹکس. جی ہاں بالکل جی عرفان کاسمیٹکس راتو ستا ملا ودائشی اور جناب نورنگ کے ککھلے خوش ویستا ہے مروت زما اغا اردن کی چد مروت و علاقے سر تعلق تے زبان بند مروت تی کا ورسرا وزیر بیٹنی دی یاد نوری علاقے روغلی شوی اور دین کی دی دی خدا وقتی دار جی شاہد خان پروگرام تا غوج نوستی جی نو جناب نورنگ اسی دن کی دا فریشوے بکری تلوڑ شی دین ایلوا عظم سنٹر عظم شاپنگ سنٹر تا ہنت لائی شی او شفا کاسمیٹکس پاکستان پراڈک کر نو خستائی شی. السلام علیکم. ہلو ٹھیک ٹھاک سو خبر کہے دے کم جناب. سر دی خیل با کا خیل نرمی خیل ٹول ٹھیک ٹھاک تھی الحمد للہ. جی پروگرام تو سے اروی دعوا
1: جی مشکا
0: اروی. اچھا اروی نو جناب خدا خزیفا کمپنی شفا پروگرام دائے پدیش داس شفا شفا خبر ہے وکا خوجے خوجے خبر ہے وکا چہ پزڑی نہ بند ولا گی جی او دا گرنگے د کڈیر اور دین کی تا شفا ملا اوشی جی
1: مخ با دا اور دین کی تا پیغام ہے چہ د تکیم پروڈکٹ ایدا ہے کنا.
0: جی جی
1: شفا دا ڈیر ریخ پروڈکٹ کی ڈیر خاص کی صفات کو.
0: جی جناب بالکل خوشحالی خبر دے وہ جی اور دین کی دے اوز ور بھی نور چاہتا سے خبر یا سلوما چاہے بالکل زندہ باد زندہ باد. ملگری خوب ملگری خوب تکڑا ہے کا نام زندہ باز بس چپ ملگری رو سرا تکڑا وے لست ملگری رو کڑا دے نو بیا وے داس کی چو خپل نا مشترا پروگرام تا رسے پروگرام شو خبر رو سرا کوے اتر رو سرا کوے ډیر فان دو مزا بو کی. ہاں زندگی و شام ضرور بالکل ویلے نا جی دادا یو نہ دے ہر چا دے جسو کی ہمت لری تکار لری رتلائی شی جی ڈیرا ڈیرا مننا حق و دکال کولے خوشو لن بر یلے دے گڈو ڈیرا زیوتا مننا دکال کال کال کولے حاجی نو رنگ شي جناب نو رنگ تر رسیدلی وی جی بالکل نو چې نو رنگ تر رسیدلی نو صدام هول سیل پرانا سبزی منډی طرف ته هلو شي دلته کې صدام هول سیل دی جناب ڈیلر دے بالکل دلتا کے شفا کاسمیٹکس پاکستان کے کم پروڈکٹ تھی اغاؤ کو استلائی شوئی آخی جی لیٹ سی بل کلر طرف تزوی شوک تھی کم جی ندی کال بانے موجود خود دیا اوز چکم نائے مشترہ صحیح ندائے کہ لیئر ندائے دو دے دوبرارو تکال وکیم